0: निश्चित समय सीमा और स्पष्ट परिणाम से जोड़ना होगा। उसी तरह फाइनेंशियल इंस्टीट्यूशंस में वोटिंग पावर, लीडरशिप पोजीशन और पॉलिसी प्रायोरिटी आज की इकोनॉमिक रियलिटीज के अनुसार होनी चाहिए।
1: वजीर आजम नरेंद्र मोदी और चीन के सदर शी जिनपिंग ने यह बात दोहराई है कि भारत और चीन को अपने ताल्लुकात के सिलसिले में एक कलीदी और तवील मुद्दती नुक्ते नजर अपनाना चाहिए और इख्तलाफात को तनाजे की शक्ल इख्तियार नहीं करनी चाहिए। आज नई दिल्ली में ब्रिक्स सरबराह मीटिंग के मौके पर अपनी दोतरफा बातचीत के दौरान दोनों रहनुमाओं ने पिछले साल अगस्त में तियानजिन की अपनी गुज़श्ता मुलाकात के बाद से भारत चीन बाहमी ताल्लुकात में लगातार पेशरफ्त होने का खैर मकदम किया। वज़ीरे आज़म नरेंद्र मोदी ने इस बात को उजागर किया कि दोनों फरीकों को तीन बाहमी अवामिल से रहनुमाई हासिल करनी चाहिए। इनमें बाहमी एहतराम, बाहमी मफाद और बाहमी एहसास शामिल हैं। जनाब मोदी ने जोर देकर कहा कि सरहदी इलाकों में अमन व इस्तेहकाम बाहमी ताल्लुकात के मुसलसल फरोग के लिए ज़रूरी बुनियाद है। इससे पहले दिन में वज़ीरे आज़म नरेंद्र मोदी ने ब्रिक्स सरबराह मीटिंग के मौके पर इथोपिया, मलेशिया और वियतनाम के वज़राए आज़म के साथ साथ अबू ज़हबी के वलीअहद शहजादे के साथ दो तरफा बातचीत की। पेश है एक रिपोर्ट।
2: ब्रिक्स रुकन ममालिक ने मगरबी एशिया में जारी बढ़ती कशीदगी पर तश्वीश का इजहार किया और ज्यादा से ज्यादा तहमुल बरतने के साथ साथ ऐसी कार्रवाइयों से गुरेज करने पर जोर दिया जिससे सूरत हाल में मजीद कशीदगी पैदा हो। उन्होंने अक़वामे मुत्तहिदा के चार्टर के मकासद और उसूलों के मुताबिक शहरियों और शहरी बुनियादी ढांचे के तहफ़्फ़ुज़ को यकीनी बनाने पर जोर दिया। ममालिक ने बातचीत और सिफारतकारी के जरिए कोशिशों में इजाफे की हौसला अफजाई की ताकि खत्ते में देरपा अमन, सलामती और इस्तेहकाम के सिलसिले में तवील मुद्दती आपसी समझबूझ पैदा हो सके। ब्रिक्स रुकन ममालिक ने बैन अल-अक़वामी एटमी तवानाई एजेंसी के मुकम्मल तहफ़्फ़ुज़ात के तहत शहरी बुनियादी ढांचे और पुरम न्यूक्लियाई सहूलतों पर जानबूझ कर किए गए हमलों पर भी गहरी तशवीश जाहिर की। उन्होंने गुज़श्ता बरस 22 अप्रैल को दहशतगर्दाना हमले की मजम्मत की कि जो जम्मू कश्मीर में किया गया था। ब्रिक्स रुकन ममालिक ने सरहद पार दहशतगर्दों की नकलो हरकत, दहशतगर्दी की माली एयानत और उसके लिए महफूज पनाहगाहों समेत हर तरह की दहशतगर्दी से निमटने के अज़्म का भी इआदा किया। नई दिल्ली से अनुपम मिश्रा की रिपोर्ट के साथ उर्दू खबरों के लिए अर्जुमंद अली खान।
1: वजारत खारजा ने आज कहा है कि भारत की ब्रिक्स की सदारत के दौरान मुख्तलिफ सतहों पर एक साथ तवील राबतों के सबब ब्रिक्स सरबराह मीटिंग में नई दिल्ली एलानिया पर इत्तफाक राय हो पाया है। आज शाम नई दिल्ली के भारत मंडपम में मीडिया से बातचीत करते हुए इक्तसादी ताल्लुकात शोबे के सेक्रेटरी सुधाकर दलेला ने कहा कि नई दिल्ली एलानियों को इख्तियार किया जाना भारत की सदारत के अहम नतायज में से एक है। उन्होंने मजीद कहा कि भारत की सदर नशीनी लोगों पर मरकूज रही है। जनाब दलेला ने भारत की सदारत के दौरान अपने तआवुन के लिए ब्रिक्स ममालिक का शुक्रिया अदा किया। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। कॉमर्स और सनत के वजीर पीयूष गोयल ने आज नई दिल्ली में मलेशिया के सरमायाकारी तजारत और सनत के वजीर दातुक सेरी जोहारी अब्दुल गनी के साथ दोतरफा मीटिंग की। सोशल मीडिया की एक पोस्ट पर जनाब गोयल ने कहा कि मीटिंग के दौरान तरफैन ने भारत मलेशिया इक्तिसादी शराकत दारी का जायजा लिया और बाहमी तजारत और सरमायाकारी को फरोग देने, बाजार तक रसाई को बेहतर बनाने और सप्लाई चेन राबतों को मुस्तहकम करने के तौर तरीकों पर तबादला ख्याल किया। उन्होंने कहा कि भारत बाहमी तौर पर और भारत आसियान तरीक़ेकार के तहत तजारत और इक्तिसादी ताल्लुकात के तमाम तर इम्कानात की खातिर मलेशिया के साथ करीबी तौर पर इश्तराक के लिए मुसलसल पुरअज़्म है। मरकजी वजीर खजाना निर्मला सीतारमन ने आज भारत आसियान बुनियादी ढांचे, सरमायाकारी, बैंक, AIIB शराकत दारी को मजीद मुस्तहकम करने के इम्कानात पर तबादला ख्याल किया। वजीर खजाना ने नई दिल्ली में AIIB की सदर जू जीआई से मुलाकात की। सोशल मीडिया की एक पोस्ट पर वजारत खजाना ने कहा कि भारत में बुनियादी ढांचे और ट्रांसपोर्ट कनेक्टिविटी की तरजीहात में मदद फराहम करने, मकामी करेंसी में माली मदद में इजाफे, निजी शोबे की शराकत दारी को बढ़ाने और AIIB की आलमी मौजूदगी के सिलसिले में तबादला ख्याल किया गया। मरकजी जाँच ब्यूरो CBI ने रेड कॉर्नर नोटिस पर अमृतपाल सिंह उर्फ गुरपाल सिंह को मलडोवा से भारत लाने में कामयाबी हासिल कर ली है। वजारत खारजा, वजारत दाखिला और पंजाब पुलिस के साथ तालमेल कायम करके CBI इस मतलूबा मफरूर मुलजिम को भारत लाई है। پنجاب پولیس کی چار اہلکاروں کی ایک ٹیم کو مفرور ملزم کو واپس لانے کے لیے مالڈووا بھیجا گیا تھا. تحقیقاتی ایجنسی نے کہا ہے کہ پنجاب میں رجسٹرڈ سنگین نوعیت کے کئی فوجداری کیسوں میں اس کی تلاش تھی. وزیراعظم نریندر مودی نے یہودیوں کے نئے سال روش ہشناہ کے موقع پر اسرائیل کے وزیراعظم بنیامین نتنیاہو، اسرائیل کے عوام اور دنیا بھر میں یہودی برادری کو مبارکباد دی ہے. ایک سوشل میڈیا پوسٹ پر جناب مودی نے امید ظاہر کی ہے کہ یہ نیا سال ہر ایک کے لیے امن، تندرستی اور ترقی لے کر آئے گا. ریزرو بینک آف انڈیا کے گورنر سنجے ملہوترا نے کہا ہے کہ غیر ملکی کرنسی سے متعلق نان ریزیڈنٹ بینک اور دیگر اسکیموں کے ذریعے آنے والی رقومات میں کافی اضافہ ہوا ہے. ایک پرائیویٹ ٹیلی ویژن چینل کے ساتھ انٹرویو میں آر بی آئی کے گورنر نے کہا کہ بڑی رقومات کی آمد سے بھارت کے میکرو اقتصادی بنیادی عوامل میں اعتماد کی عکاسی ہوتی ہے اور مختصر مدت کے اندر غیر ملکی سرمایہ کو راغب کرنے کی صلاحیت کا اظہار بھی ہوتا ہے. بینکاری نظام میں اضافی نقد رقم کی دستیابی کے بارے میں جناب ملہوترا نے کہا کہ نقد رقم کے بندوبست کے لیے ریزرو بینک کے پاس مناسب طریقہ کار ہیں اور وہ ضرورت کے لحاظ سے ان کا استعمال کرنے کے لیے تیار ہے. قومی جانچ ایجنسی این آئی اے نے آج جموں کشمیر میں 10 مقامات پر تلاشی کی کارروائی انجام دی. ان میں کپواڑہ، کلگام، باندی پورہ، بارہمولہ اور سپور شامل ہیں. تلاشی کی یہ کارروائی سرحد پار دہشت گردی کی ایک سازش کے سلسلے میں کی گئی ہے جس میں دہشت گرد تنظیم لشکر طیبہ کے پاکستان سے کام کرنے والے آقا اور مقامی کارندوں کے مبینہ نیٹورک کے ملوث ہونے کی بات کہی گئی ہے. تلاشی کی کارروائی کے دوران اس کے سے وابستہ قابل اعتراض مواد ضبط کیا گیا جس کی جانچ کی جا رہی ہے. یو ایس اوپن ٹینس میں آج رات خواتین سنگلز کے فائنل میں دفاعی چیمپئن اریانا سابالینکا اور ایلینا روکینا کا مقابلہ ہوگا. مردوں کے سنگلز کے فائنل میں کل الیگزینڈر زوریف اور بین شیلٹن آمنے سامنے ہوں گے. آخر میں خاص خبریں ایک مرتبہ پھر. برکس ملکوں نے زیادہ مضبوط کثیر رخی نظام اور اشتراک بڑھانے کے اپنے عہد کا اعادہ کرتے ہوئے نئی دلی اعلامیہ 2026 منظور کیا ہے. اس میں ممبر ملکوں کے مابین اور زیادہ اقتصادی اور ترقیاتی اشتراک کے لیے آ گیا ہے. تنازعات خاص طور پر مغربی ایشیا کے تنازع کے پرامن حل کے لیے مذاکرات اور سفارتکاری پر زور دیا گیا ہے. بھارت نے کہا ہے کہ نئی دلی اعلامیہ کا منظور ہونا بھارت کی برکس صدارت کے اہم نتائج میں سے ایک ہے. وزیراعظم نریندر مودی نے کہا ہے کہ فیصلوں اور نتیجوں کے درمیان فرق کو ساجھداری اور اجتماعی اقدامات کے ذریعے دور کیا جانا چاہیے. وزیراعظم نے اس بات کو اجاگر کیا کہ برکس ہر ایک کو ساتھ لے کر چلنے کی حکمت عملی کے ساتھ آگے بڑھ رہا ہے. وزیراعظم نریندر مودی اور چین کے صدر شی جن پنگ نے اپنی دو طرفہ بات چیت میں تعلقات کے کلیدی اور طویل مدتی نقطۂ نظر پر زور دیا. جناب مودی نے برکس ملکوں کے وزیراعظم کے ساتھ دو طرفہ بات چیت کی. سی بی آئی ریڈ کارنر نوٹس کے تحت مفرور ملزم امرت پال سنگھ کو مولڈووا سے بھارت لے آئی ہے. اور یو ایس اوپن ٹینس میں آج رات خواتین سنگلز کے فائنل میں پچھلی بار کی چیمپئن اریانا سابالینکا اور ایلینا ریوینکا آمنے سامنے ہوں گی. اسی کے ساتھ خبروں کا بلیٹن ختم ہوا.